کیا مخلوق، کیا خالق یا مخلوق کے تجربے یا مشاہدے میں آ سکتا ہے، یا پھر کیا خالق مخلوق کی آواز اور پکار پر ان کی امداد کرتا ہے؟ کیا ہمیشہ ایسے ہوتا ہے؟ کیا خالق اپنے ماننے والوں اور نہ ماننے والوں میں تخلیق کے حوالے سے کوئی امتیازی سلوک کرتا ہے؟ کیا ہر انسان کو یکساں صلاحیت کے ساتھ پیدا کیا جاتا ہے یا پھر الگ الگ؟ کیا بدصورت اور خوبصورت انسان ہوتے ہیں؟ کیا بدصورت کسی غلطی کے سزا کے طور پر بدصورت پیدا ہوتا ہے، اور خوبصورت کسی نیکی کے دم سے خوبصورت ہوتا ہے؟ کیا پیدائش سے پہلے بھی کوئی نیکی بدی ہوتی ہے؟ کیا بدصورت اور خوبصورت انسان ہوتے ہیں؟ کیا بدصورت کسی غلطی کی سزا کے طور پر بدصورت پیدا ہوتا ہے، اور خوبصورتی جو ہے کسی نیکی کے دم سے پیدا ہوتی ہے؟ کیا انسانوں کے اجسام میں ایک آدمی اپنے ایمان کے حوالے سے اپنا امتیاز ثابت کر سکتا ہے؟ کیا ہونا اور نہ ہونا سب کے لیے نہیں ہوتا؟ یہ سوالات ہیں. کیا ماننے والے شکست سے دو چار نہیں ہوتے؟ کیا نہ ماننے والے سرفراز نہیں ہوتے؟ کیا تسلیم کا انعام شہادت ہے؟ کیا کمزور وجود فاتح ہو سکتا ہے؟ کیا خالق کو نہ ماننے والے خالق کی کائنات کے مالک ہو سکتے ہیں؟ کیا اس زمین پر باغیوں کی حکومت تو نہیں؟ کیا ایمان رکھنے والے پریشانی حالات کا شکار تو نہیں؟ کیا ماننے والوں کو پریشان رکھا جاتا ہے؟ فرعون باغی ہے لیکن بادشاہ ہے. موسیٰ علیہ السلام دوست ہیں لیکن بے دستبا کیوں؟ کیا دعائیں ہمیشہ منظور ہوتی ہیں، کبھی کبھی منظور ہوتی ہیں یا کبھی نہیں؟ کیا دعا سے وجود اور نتائج کے رشتے ٹوٹ سکتے ہیں؟ کیا صرف دعا کے ذریعے وہ نتیجہ مل سکتا ہے جس پر دعا کے علاوہ کوئی اور استحقاق نہ ہو؟ کیا بانجھپن برابر ہو سکتا ہے؟ کیا دعائیں گدھے کو گھوڑا بنا سکتی ہیں؟ کیا کسی پیغمبر کی کوئی دعا نامنظور ہوئی ہے؟ کیا کسی نہ ماننے والے کی کوئی آرزو کبھی پوری ہوئی ہو؟ کیا ہماری محنت نصیب کے تابع ہے؟ کیا نصیب محنت کے تابع ہے؟ کیا نصیب بدل سکتا ہے؟ کیا نصیب کو بدلنے والی شے بھی نصیب ہی کہلاتی ہے؟ کیا نصیب کو نصیب بدلتا ہے؟ کیا دو نصیب ہوتے ہیں، تبدیل کرنے والا اور تبدیل ہونے والا؟ بہت سارے سوالات ہیں سامعین. کیا بیماری دعا سے دور ہوتی ہے یا دوا سے؟ کیا وقت بدلنے کا کوئی موسم ہوتا ہے؟ کیا امید اور خوف کے زمانے ہوتے ہیں؟ کیا آسمانوں سے نازل ہوتا ہے بارش پانی، ہوائیں، یا پھر کیا سکون آسمانوں سے نازل ہوتا ہے یا یہ اپنے خیال سے حاصل ہوتا ہے؟ کیا سکون خود گریزی کا نام ہے یا بے عملی کا عمل؟ کیا ایمان والے جو ہیں وہ کافروں کی بنائی ہوئی آسائشیں خرید سکتے ہیں، نہ ماننے والوں کی بنائی ہوئی آسائشیں خرید سکتے ہیں؟ کیا امپورٹ اور ایکسپورٹ کا سارا نظام قابل غور تو نہیں؟ کیا اسلحہ لے کر کسی کو مارنا جائز ہے؟ نہیں، قطعاً نہیں. کوئی مذہب کسی کو مارنے کی اجازت نہیں دیتا. امن، ایک دوسرے کے خلاف یہ جو جنگ و جدل ہے، کہاں سے انسانیت کا سفر شروع اور کہاں تک ہم چلے گئے؟
کیا اعمال کو نیت سے پہچانا جاتا ہے یا نتیجے سے؟ کیا نتیجہ جو ہے وہ ظاہر ہونے سے پہلے انسان کو اس کا پتہ ہوتا ہے؟ کیا اعمال کو کیا نیت جاننے کا بھی کوئی علم ہے؟ کیا ظاہر اور مخفی الگ الگ علوم ہیں؟ کیا مجبور کا گناہ ہوتا ہے؟ کیا بے بس جواب دہ ہے؟ کیا پابند آزاد کہلا سکتا ہے؟ کیا عبادت عابد کی مجبوری ہے کہ اختیار؟ بے شمار سوالات انسانی. کیا کائنات کی ہر شے خالق کی تسبیح بیان کر رہی ہے؟ کیا تسبیح بیان کرنے والے شے باغی ہو سکتی ہے؟ کیا سرکش کو سرکشی فطرتن نہیں ملی؟ اگر فطری امر ہے تو گناہ کیسے؟ اگر ایک مسلمان دوسرے ملک دوسرے مسلمان کے خلاف لڑتا ہے تو کیا دوسرے مسلمان پر بھی یہ فرض ہے یا نہیں؟ کیا مسلمان قوموں کو ایک ملت بننے کا کبھی موقع مل سکے گا؟ کیا ہم اکٹھے ہو سکیں گے؟ کیا پوری ورلڈ چاہے وہ کسی بھی مذہب سے ہو، کسی بھی سکول آف تھاٹ سے اس کا تعلق ہو، کیا ہم سب اکٹھے ہو کر رہ سکتے ہیں؟ کیا ہم بردرہڈ قائم کر سکتے ہیں؟ دنیا میں تو ایک ہی مذہب ہے. کیا مسلمانوں کا، چاہے ہم ان کو دوسرے لفظوں سے ہم جانتے ہیں پہچانتے ہیں، ایک ہی مذہب دنیا میں آئے اور وقت کے ساتھ مختلف زبانوں سے اس کو ڈفرینٹ نام دیے گئے، لیکن جو ان ڈیپتھ نالج ہے وہ ایک ہی ہے. کیا مسلمانوں کا حج غیر مسلموں کو فائدہ تو نہیں پہنچاتا؟ حج ہمارا، جہاز ان کے، سامان ان کا، تجارت ان کی. کیا ہمارا مستقبل سب مسلمانوں کا مستقبل ہے؟ کیا سچے دین کو ماننے والے ہمیشہ سچ بولتے ہیں؟ کیا مسلمان آپس میں بھائی بھائی ہیں؟ کیا ہمارا معاشرہ قائم ہو چکا ہے؟ کیا مسلمانوں پر یہ چیز نافذ ہو چکی ہے؟ کیا آج ہماری وہی حالت نہیں جو 1400 سال پہلے تھی؟ کیا ترقی کرنے والے مذہب کا ہونا بہت ہی ضروری ہے؟ کیا لا مذہب لوگ جو ہیں وہ ترقی نہیں کرتے؟ کیا مذہب حاصل ہونے کے بعد ترقی ضروری ہے؟ کیا ترقی کے بغیر گزارا نہیں ہو سکتا؟ بہت سارے سوالات ہیں سامعین، ان گنت سوالات. کبھی کبھی ہم سوچتے ہیں اور یوں کھو جاتے ہیں اور ان سے نکلنا بڑا مشکل ہو جاتا ہے. ایک ایک سوال کا جواب ڈھونڈتے ڈھونڈتے آپ کو کئی سال لگ جاتے ہیں. ترقی کا معیار کیا ہے؟ کافر معاشرے کی تقلید اور مذہب پر ریسرچ کیا ہے؟ نہ ماننے والوں کا نن، کیا آج کے ترقی یافتہ ملک ممالک کوئی مذہب رکھتے ہیں؟ کیا آج کے پسماندہ ممالک مذہب کے چرچے زیادہ ہیں؟ گھر سے قبرستان تک کا فاصلہ طے کرنے کے لیے کتنی ترقی چاہیے؟ ہم پیدا ہوتے ہیں، بڑے ہوتے ہیں اور ہمیں یہ بھی پتا ہے کہ ہم دنیا سے چلے جائیں گے، پھر بھی ہم دوسروں کو نقصان پہنچاتے ہیں، پھر بھی ہم دوسروں کے لیے برا سوچتے ہیں، پھر بھی ہم پولنگ لیگز، جیلسی، حسد، انتقام کی آگ لیتے ہیں، جبکہ یہاں پر ہم بھی ہمیشہ کے لیے نہیں. کیا قوم میں وحدت افکار اور وحدت کردار پیدا کرنے کے لیے عذاب کے علاوہ کوئی اور راستہ نہیں ہے؟ کیا خالق اور مخلوق کے درمیان کوئی بڑی مخلوق بھی ہے جو خالق جیسا حکم رکھتی ہو؟ کیا خالق نے مخلوق کو مخلوق کے رحم و کرم پر چھوڑ دیا؟ کیا خالق مخلوق سے ناراض ہے؟ کیا خالق مخلوق کو معاف نہیں کر سکتا؟ کیا اس کی رحمت اس کے غضب سے زیادہ وسیع نہیں ہے؟ اہل ظاہر کو ان سوالات کے جواب سوچنے پڑتے ہیں سامعین. اہل باطن پر جواب پہلے آشکار ہوتا ہے، سوال بعد میں بنتا ہے. اگر جواب معلوم نہ ہو تو سوال گستاخ ہی ہے، نعوذ باللہ، اور اگر جواب معلوم ہو تو سوال بے باکی ہے. بے باکی میں تعلق قائم رہتا ہے اور گستاخی میں تعلق ختم ہو جاتا ہے. اللہ ہمیں معاف فرمائے، اللہ ہمیں سمجھنے کی توفیق عطا فرمائے، اللہ ہم پر رحم و کرم فرمائے، اللہ ہم سب کو اپنے حفظ و امان میں رکھے. اگر ہم ذہین ذہن سے سوچیں
तो सवाल ही सवाल है, और अगर दिल से महसूस करें तो जवाब ही जवाब है। अगर हम उसके हैं तो वो हमारा है, जवाब ही जवाब। अगर हम सिर्फ अपने लिए हैं तो हम पर अजाब है, इल्म का अजाब, जहन का अजाब, सवाल ही सवाल। सवाल जो है सामीन, दरअसल जहन का नाम है और जवाब दिल का नाम। मानने वाला जानने के लिए बेताब नहीं होता, और जानने का मुतमनी मानने से गुरेज करता है। शक सवाल पैदा करता है, और यकीन जवाब मुहैया करता है। शक यकीन की कमी का नाम है। और यकीन शक की नफी का नाम, यकीन ईमानी का दर्जा है। आसमानों और जमीन के तमाम तर सवालात के सफर है, लेकिन दिल का सफर जवाब का सफर है। इन सवालात के जवाब दानिशवरों से न पूछे, अपने आप से पूछे, उस दिल से जो कदास होने का दावा भी रखता है। रब ने हमें बड़ी रहमतों से नवाजा है, उसने बड़े कर्म और फजल से ये इंसानी जो जिस्म है, ये खुद अपने अंदर एक मिरेकल है, एक मोजज़ा है। अगर इंसान सोचता है कि मेरी आंखें मुझे किसने दी, इनसे मैं कैसे देख सकता हूँ, आज का जो हमारा मोबाइल का और ये दूसरे आम तौर पर नॉर्मल कैमरे और जो एक आंख का मेगापिक्सल है, आज तक दुनिया वहाँ तक नहीं पहुँच सकी और ना पहुँच सकेगी। ज़रा मुआवजा कीजिए, हमारा हार्ट कैसे फंक्शन करता है, हमारा लिवर कैसे फंक्शन करता है, हमारी जुबान कैसे फंक्शन करती है, हमारी टीथ कैसे फंक्शन करते हैं, हमारे एक कान कैसे सुनते हैं, कैसे समाते हैं, सुन लेते हैं, जुबान कैसे बोल लेती है, गुर्दे क्या काम करते हैं। हर ऑर्गन मिरेकल ऑफ द मिरेकल, ये सब रब की अनायत है, उसका फजल है जो उसने हमें अता किया। क्या हमारे पास कुछ थोड़ा सा वक्त भी उसके लिए नहीं, थोड़ा सा शुक्रिया का वक्त भी नहीं? हमारा क्या ताल्लुक है उसके साथ, हम कितने कनेक्ट हैं उसके साथ? क्या हम सिर्फ अपने लिए जीते हैं, अपने खाने के लिए जीते हैं, अपने बच्चों के लिए? क्या जो हमें नवाजता है उसके लिए हमारे पास कोई वक्त नहीं? वही तो प्रोवाइडर है, वो दे रहा है, वो रज़ाक है। हम क्या कर रहे हैं? क्या हमने कभी अपने गरेबान में जाकर दो दिन की नमाज और तीसरे दिन फिर वही? चले, मैं उनके लिए तो हाथ जोड़ता हूं जो माशाल्लाह, जिनको अल्लाह ने तौफीक दे रखी है कि वह नमाज 5 वक्त पढ़ते, वो अल्लाह के बताए हुए अहकाम की पाबंदी करते। मेरा सवाल उनसे है जो नहीं करते, कल कयामत को क्या मुंह दिखाएंगे, क्या लेकर जाएंगे? वो जो वादे और अहद पैमान हम रब के साथ करके आए जब हम आलम अरवाह में थे, और जब हम दुनिया में आ गए तो हम सब भूल गए। हाँ, लेकिन उसने हमारे अंदर ये चीजें अल्लाह ने रख दी हैं कि हम सोच सकते हैं। इसका इल्म जो है, ये जो हम किताबी इल्म है, ये और है। और जो जी हाँ, जो किताबी इल्म है ये और है, और जो इनायत अल्लाह की तरफ से। हमारे जो पिछले बुजुर्ग थे वो कब स्कूलों में गए? इल्म अल्लाह की तरफ से आता है, ये अल्लाह की आता है। जितनी इंसान जस्तजू करता है, जितना उसके ताल्लुकात को इस्तवार करता है, उसके साथ ताल्लुकात को जोड़ता है, मजबूत बनाता है, उसकी तरफ चलता है, तो अल्लाह सुबहान व तआला जो है वो अपनी निशानियाँ यहाँ करते हैं, उसको नज़ारे दिखाते हैं, आसमान के नज़ारे, दुनिया के नज़ारे, उसको हर चीज़ की समझ बूझ अदा करते हैं, उसको हिकमत अदा करते हैं। यह आपके ऊपर, आप कितनी मेहनत कर रहे हैं। अल्लाह किसी की हुई मेहनत को ज़ाया नहीं करते, रायगा नहीं जाने देते, वो अनायत फरमाते हैं।
मैं जो कुछ कहना चाहता हूँ शायद मैं कह सकूँ, और जो कुछ कह रहा हूँ शायद वो मेरा मकसद ही ना हो। यही तो मजबूरी है, हम क्या हैं, और यही मेरे अहद की पहचान है। हम एक गर्बनाक सूरत हाल से गुजर रहे हैं। इंसान अपने असल से कट चुके हैं और अल्फाज अपने मानी से हट चुके हैं। हम लोग अलग अलग जमात में हैं, और यूँ वहादत कौमी जो कहते हैं कि कौम जमीयतुल तफरीक बनकर रह गए, डिविजन्स डिवाइड हो गए, ग्रो बन गए, जमातें बन गए। और हमें बता दिया गया है कि वातसिमु बिहब्लिल्लाहि जमीअन वला तफर्रकू, अल्लाह की रस्सी को मजबूती से थामे रहो और जमातें ना बनाओ, ग्रो ना बनाओ। डोंट बी डिवाइडेड, होल्ड द रोप ऑफ गॉड एंड डोंट बी डिवाइडेड। हम मसरूफ हैं, लेकिन हमारी मसरूफियत बेमाना है। हम दफ्तरों में कुछ और हैं और घरों में कुछ और। हम वतन की तामीर की बजाय अपने मकानों और आस्थानों की तामीर में मसरूफ हैं। हम कोठी बंगलों की तामीर में मसरूफ हैं। हम बड़े बेडरूम्स और बड़े गार्डन्स वाले घर और बड़े कंट्री साइड में उनको लेने की ख्वाहिशें हैं। हम दुनिया हासिल करने के ख्वाहिश हैं। हम यहाँ पर घर बनाना चाहते हैं, यहाँ पर हम गाड़ियाँ लेना चाहते हैं, यहाँ पर हम कारोबार बनाना चाहते हैं, हम यहाँ पर कामयाब होना चाहते हैं। जो सिर्फ 50 ईयर्स एवरेज जिंदगी का पता नहीं, एक सेकंड का पता नहीं, 50 है, 60 है, 100 है, कितनी और जवानी के अयाम कितने, 20 साल गुजार लोगे। आगे जब जाता है इंसान तो बीमार होते हैं, खुशी भी मिले तो भी उसकी खुशी का एहसास नहीं होता। हम अपनी अपनी अनाओं में रह रहे हैं। हम बहुत कुछ जानते हैं। हमारे इल्म ने हमें दूसरों पर फोकियत जताना ही सिखाया, दूसरों के काम आना नहीं। हम अपनी निगाह में खुद ही सब कुछ हैं। हम किसी पर एतबार नहीं करते, हम खुद भी काबिल एतबार नहीं। ख्वाब देखना हमारा मशगला है। हम अजीम मुस्तकबिल के ख्वाब देखते हैं। पहले भी हम एक ख्वाब की प्रोडक्शन है, ऐसा ख्वाब जो अभी तक अपनी ताबीर की तलाश में है। मुस्तकबिल का तसव्वुर हमें हाल से बेगाना ना कर दे। हम अपने पिछले मिली अलमियाँ छोड़ाएँ, लेकिन हम हर हालत से समझौता कर लेते। हम सिर्फ इंसानों से समझौता नहीं करते, हम असूल बयान करने वाली कौम है। दूसरों को असूल की तालीम देते हैं। मुअल्लिम के लिए इल्म ज़रूरी नहीं, हम हकीकत बयान करते हैं और सुनने वाले उसे आगे बयान करते हैं, और इस तरह बयान जारी रहता है। और जो है वो अमल जो है अमल की जो है वो फुर्सत ही नहीं मिलती। हमारा निज़ाम जो है वो हमारा निज़ाम फिक्र इम्पोर्ट होता है, और इस तरह हमारी व्यवस्थगी जो है वो अलग अलग है। हम में से कुछ लोग जो हैं बड़े रूस नवाज हैं, कुछ लोग अमरीका नवाज हैं, कुछ चीन नवाज हैं, कुछ हिंद नवाज हैं, और कुछ लोग हक नवाज। हम पर सकाफती और सियासतों की जलगार है। हमारी पसंदीदा या तेरा हिंद या तेरा है, हमारे लिए जो है वो हीरो हीरोइन जो है वही सब, वो हमारे रोल मॉडल बने हुए। हमारी परवाजें ही अलग हैं, हमारे रास्ते ही अलग हो रहे हैं, हमारे दायरे तंग हो रहे हैं। जिनको हमने अपना बनाना था उनको हम छोड़ चुके हैं, जो हमारे रोल मॉडल होने चाहिए थे उनको हम छोड़ चुके, उनकी सीरत को छोड़ चुके। फुकाए कराम, उलमाए कराम, अल्लाह के औलिया कराम, अंबिया कराम, ऑफ कोर्स अंबिया तो उनका जो है वो सबसे पहल है। बहरहाल ये सिलसिला जारी रहेगा। प्रोग्राम में एक प्यारा सा कलाम शामिल करता हूँ, और ये कलाम जो है वो आपको ब्रेक की ओर ले जाएगा, और ब्रेक के उस पार इंशाल्लाह थोड़ा सा टच शायरी को, और फिर प्रोग्राम का बाकी हिस्सा पेश किया जाएगा। सुनते रहिए इंस्पायर एफएम।